0: जी सामईन, तो इसके साथ वक्त हो रहा है कि हम चलें नशरियात के तीसरे और आखिरी वक्फे की जानिब, लेकिन जब हम वापस आएंगे तो आपको सुनवाएंगे फीफा वर्ल्ड कप का बुखार पाकिस्तानियों को कैसे चढ़ा है, जबकि चाचा क्रिकेट की रिटायरमेंट का ऐलान पाकिस्तानियों पर क्या असर छोड़ रहा है स्पोर्ट्स रिपोर्ट में। तो SBS उर्दू के साथ रहिए, हम अभी हाजिर होते हैं।
1: Why do people want to be at work? To feel heard, appreciated, part of something, and to know there's a career path for everyone. Inclusive workplaces are linked to increased innovation, productivity, and employee satisfaction. Make your organization a place where people want to be. For inclusion and diversity training, visit inclusion-program.com.au.
2: Starting a new life in Australia isn't easy.
3: A lot of companies have rejected me.
4: Sometimes I feel like, oh, I'm gonna quit, I've given up.
2: Work in Progress is a podcast to help skilled migrants rebuild their careers in a new country. You'll hear inspiring real-life stories, expert advice, and valuable tips to help you find a job and advance your career. Work in Progress. Listen now wherever you get your podcasts.
5: You're listening to SBS Audio. We are currently in an ad break. Your program will resume shortly.
0: SBS Audio app आज ही डाउनलोड कीजिए और अपने पसंदीदा तमाम प्रोग्राम सुनिए। गूगल प्ले या एप स्टोर से SBS Audio app मुफ्त हासिल करें। सामईन, SBS उर्दू की براہ راست نشریات میں ایک مرتبہ پھر خوش آمدید، میں ہوں آپ کی میزبان وردہ وقار۔ سامعین، نشریات کا تیسرا حصہ یعنی کہ آخری حصہ ہے جس میں ہم کچھ بات کریں گے اسپورٹس کی۔ بنگلہ دیش نے اپنی تاریخ میں پہلی بار آسٹریلیا کو ون ڈے سیریز میں شکست دے دی ہے، جبکہ پاکستان نے 74 سال بعد فٹ بال کا کوئی بین الاقوامی ٹورنامنٹ جیتا ہے۔ اسٹیڈیم گونجتے رہے، پرچم لہراتا رہا، پاکستانی چاچا کرکٹ نے ریٹائرمنٹ کا اعلان کر دیا۔ مزید کیا کچھ ہو رہا ہے کھیل کے میدانوں میں، سنیے حافظ بلال کی زبانی۔
6: یقینی بنائیے کہ آپ کو صرف وہ خبریں نہ ملیں جو سوشل میڈیا فیڈ آپ تک پہنچانا چاہتا ہے، بلکہ آپ کو خبروں کے ہر زاویے کا علم ہو۔ ہماری تمام خبریں اور کہانیاں جاننے کے لیے آج ہی اپنے ویب براؤزر پر SBS اردو کی ویب سائٹ کو بک مارک کریں، sbs.com.au/اردو۔
7: SBS اردو، SBS ساؤتھ ایشین پر۔
8: SBS اردو کے لیے میں ہوں حافظ محمد بلال۔ آج کھیلوں کی خبروں کا آغاز کریں گے۔ بنگلہ دیش نے اپنی تاریخ میں پہلی بار آسٹریلیا کو ون ڈے سیریز میں شکست دے دی۔ جی سامعین، میرپور ڈھاکہ میں بنگلہ دیش نے تاریخ رقم کرتے ہوئے 21 سالہ انتظار ختم کر دیا۔ آسٹریلیا نے مقررہ 42 آور میں 8 وکٹوں پر 187 رنز بنائے۔ بنگال ٹائگرز نے ڈگ ورتھ لوئس میتھڈ کے تحت ملنے والا 192 رن کا ہدف 35 آور میں حاصل کر کے دوسرے ون ڈے میں 5 وکٹوں سے شاندار فتح سمیٹ لی۔ یاد رہے کہ آسٹریلیا اور بنگلہ دیش ٹیمیں اس سے قبل 4 مرتبہ ون ڈے سیریز میں آمنے سامنے آ چکی ہیں، اور چاروں مرتبہ آسٹریلیا نے بنگلہ دیش کو وائٹ واش کیا۔
9: Yeah, obviously, when you lose 3 wickets for 0, it's going to be tough to pull it back, but I think we did a great job. We had a few good partnerships, and obviously, Maan and Xavier were exceptional. So, to give us a title that we thought we could defend, and yeah, we were able to push it reasonably far. Yeah, obviously we should get off to better starts. I think we're just trying to assess, work out what the conditions were doing. Obviously the bowling's been high class from Bangladesh, and we're just trying to work out a way forward. No, not at all. We know Bangladesh have been playing some great cricket recently. We thought a bit of airspeed might be good for us, and I thought Riley bowled beautifully tonight. The bowling's been very good. I think we've just been outclassed by what they've been doing, and we haven't quite had the same effect. I think we've been bowling really well. I think we're just missing that one batter just to get a good score. We've been in both games, we just haven't quite had enough to defend.
8: اب بات کریں گے، پاکستان نے 74 سال بعد فٹ بال کا بین الاقوامی ٹورنامنٹ جیت لیا۔ जी सामिन, पाकिस्तान के शाइक दोस्त की हैरान कुन ओवर हेड किक और हारून हमीद की आखिरी लम्हात में शानदार इनफरादी गोल ने पाकिस्तान को 74 साल इंतजार से निजात दिला दी। शाहीनों ने डायमंड जुबली इंटरनेशनल फुटबॉल टूर्नामेंट के फाइनल में अफगानिस्तान को 2-0 से शिकस्त देकर तारीखी टाइटल जीत लिया। शाहीन की इससे कबल आखिरी टूर्नामेंट फतह 1952 में एशियन क्वाड्रेंगुलर फुटबॉल टूर्नामेंट में हुई थी।
10: पाकिस्तान ने पहली दफा इंटरनेशनल टूर्नामेंट जीत लिया, स्टैंड अलोन टूर्नामेंट। अरसा तवील के बाद पाकिस्तान को फुटबॉल की एक ट्रॉफी मिली है। मैं तमाम प्लेयर्स का, कोचेस का, मैनेजमेंट का, शायकीन का, फैंस का शुक्रगुजार हूं। ये विक्ट्री हम सब की है। एक साल हो गया नई फेडरेशन को बने, जितने भी हमने काम किए, जितनी भी हमने कोशिशें की, जितनी मेहनत की, ये उसका समर है। और पूरी कौम इस बात पे खुश है कि फुटबॉल में भी बाकी खेलों की तरह पाकिस्तान को ट्रॉफी मिली। जिस मेहनत से फेडरेशन, तमाम प्लेयर्स, ऑफिशियल्स काम कर रहे हैं, आज हमने दुनिया को शो कर दिया कि वी कैन प्ले फुटबॉल।
11: प्रेसिडेंट मोहसिन गिलानी, who's worked really hard over the past one year to achieve all of these things and you know, invested in the players, invested in the coaches, and today we are here as champions of the Four Nations series in Maldives. And again, this is what happens when we have a lot of professionalism from top to bottom, and I hope it continues this way, and we hope for the best for Pakistan. Pakistan Zindabad.
8: अब बात करेंगे, स्टेडियम गूंजते रहे, परचम लहराता रहा, पाकिस्तानी चाचा क्रिकेट ने रिटायरमेंट का ऐलान कर दिया। जी सामिन, 4 दहाइयों तक दुनिया भर के क्रिकेट मैदानों में सब्ज हलाली परचम की पहचान बनने वाले चाचा क्रिकेट ने रिटायरमेंट का ऐलान कर दिया। 500 से जायद इंटरनेशनल मैचेस में पाकिस्तान क्रिकेट का जज्बा बनने वाले चाचा क्रिकेट ने अपनी मुनफरिद शख्सियत, सब्ज लबास और वतन से बेमिसाल मोहब्बत के बायस दुनिया भर में कौमी टीम के सबसे नुमाया सपोर्टर के तौर पर जाने जाते हैं। आइए सुनते हैं चाचा क्रिकेट की जज्बा से भरपूर गुफ्तगू।
12: जितने भी हमारे फ्लैग मैन हैं उनमें चाचा क्रिकेट एक ऐसा जो है ना फ्लैग मैन है जो ए टू जेड क्रिकेट को समझता है, जिसने 69 में सियालकोट से कजाफी स्टेडियम आके पहला मैच जो टेस्ट इंग्लैंड का और पाकिस्तान का देखा। लेकिन इतनी बड़ी शोहरत मिलेगी, इज्जत मिलेगी कि दुनिया भर में पाकिस्तान और इस्लाम की पहचान बन जाएगा, तो ये अल्लाह का करम है। 500 से ज़्यादा मेरी इका थी कि जब भी मैं रिटायरमेंट लूँ 500 से ज़्यादा मैंने मैच देखे हों, तो वो 500 में क्रॉस करके रिटायरमेंट ले रहा हूँ। बड़े मैच हैं, जब भी मियादान ने छक्का मारा तो मैं शारजा स्टेडियम में था। मुझे सबसे जो है ना तारीखी मैच जिसको मैं कहता हूँ कि 2017 में जब हमने चैम्पियन ट्रॉफी का जो फाइनल जीता ओवल में, तो वहाँ भी मैं मौजूद था। वन टाइम मेरा पाकिस्तानी टीम में फेवरेट प्लेयर कौन रहा है, तो मेरा ये होता है कि किस प्लेयर की वजह से पाकिस्तानी टीम ज्यादा मैच विन की है, तो वो तो मेरा फेवरेट प्लेयर जो है वसीम अकरम है।
8: जी अब आखिर में बात करेंगे, फीफा वर्ल्ड कप 2026 का बुखार पाकिस्तानी शायकीन पर भी चढ़ गया। जी सामिन, दुनिया के सबसे बड़े फुटबॉल मेले फीफा वर्ल्ड कप 2026 के आगाज के साथ ही पाकिस्तान में भी फुटबॉल का बुखार चढ़ गया है। मुल्क भर के शायकीन अपनी पसंदीदा टीमों की हिमायत के लिए पुरजोश हैं और वर्ल्ड कप के रंग में रंगे नजर आ रहे हैं। याद रहे कि फीफा वर्ल्ड कप में खेले जाने वाला फुटबॉल ट्राई ओंडा पाकिस्तान के शहर सियालकोट में तैयार किया गया है। SBS की खसूसी गुफ्तगू में शाइकी ने फुटबॉल ने अपने जज्बात का इजहार किया, आइए सुनते हैं।
13: The 2026 World Cup is coming up. I'm really excited for that. I have a feeling that France or Portugal are really going to do it. It's Ronaldo's and Messi's the last World Cup. I think we should appreciate their greatness. Their legendary careers are about to come into a they're about to come to an end, and I support Portugal.
14: जैसे कि आप सबको पता है कि फीफा वर्ल्ड कप शुरू हो रहा है एंड आई एम वेरी एक्साइटेड, और मेरी जो फेवरेट टीम है वो पुर्तगाल है और माय फेवरेट प्लेयर इज रोनाल्डो, एंड आई होप सो कि पुर्तगाल और फ्रांस का फाइनल और रोनाल्डो विन करे एंड आल्सो मेसी।
15: तो मैं फीफा वर्ल्ड कप में ब्राज़ील को सपोर्ट करता हूँ क्योंकि ब्राज़ील में मेरा फेवरेट प्लेयर नेमार है और मैं इसका बेसब्री से इंतज़ार करूँ, और मैं चाहता हूँ कि ब्राज़ील वर्सेज जर्मनी हो फाइनल में, क्योंकि 2014 में वो जर्मनी ने ब्राज़ील को बहुत गंदी तरह से हराया, तो उसमें चाहता हूँ कि ब्राज़ील अपना बदला ले।
8: SBS उर्दू के लिए मैं हूँ हाफिज़ मोहम्मद बिलाल।
7: آسٹریلیا میں اپنی کمیونٹی کی سرگرمیوں کے ساتھ خبروں، حالات حاضرہ اور بے لاکھ تبصروں کے لیے یہ ایس بی ایس اردو ہے، ایس بی ایس ساؤتھ ایشین پر۔
0: جی سامعین، ایس پی ایس رپورٹ آپ نے، اسپورٹس رپورٹ آپ نے سماعت کی، اور یہاں یہ یاد دہانی ضروری ہے کہ ایس پی ایس اردو کی براہ راست نشریات ہر بدھ اور جمعے کو آسٹریلین مشرقی وقت کے مطابق سپہر 3 بجے ایس بی ایس ساؤتھ ایشین پر نشر ہوتی ہیں۔ بدھ کا پروگرام ایس پی ایس 2 پر شام 6 بجے اور جمعے کا پروگرام ایس پی ایس 2 پر اتوار کو شام 6 بجے نشر مقرر کے طور پر پیش کیا جاتا ہے۔ اگر آپ یہ پروگرام شام کو ایس پی ایس 2 پر سن رہے ہیں تو کچھ خبریں تبدیل ہو سکتی ہیں۔ تازہ ترین معلومات کے لیے sbs.com.au/urdu پر جائیے۔ اس کے علاوہ ایس بی ایس اردو موجود ہے انسٹاگرام پر، فیس بک پر اور یوٹیوب پر بھی۔ ایس بی ایس اردو کو آپ دیکھ سکتے ہیں ایس بی ایس ساؤتھ ایشیا پر اردو پروگرام کا انتخاب کر کے۔ آپ ہمیں پیغامات ارسال کر سکتے ہیں جس میں آپ ہمیں یہ بتا سکتے ہیں کہ ایسے کون سے موضوعات ہیں جن کا نشریات پہ یا بطور خصوصی ایس بی ایس اردو اپنے پروگرام میں احاطہ کرے۔ وہ کون سی ایسی منفرد کہانیاں ہیں جو آپ سننا چاہتے ہیں ایس بی ایس اردو کے پلیٹ فارم سے، اور اگر آپ کے پاس کوئی اپنا ٹیلنٹ موجود ہے تو وہ بھی آپ شیئر کر سکتے ہیں ایس پی ایس اردو کے ساتھ۔ اس کے ساتھ وقت ہو رہا ہے اجازت کا، ہمیں دیجیے اجازت، فی امان اللہ۔ لیکن جاتے جاتے ہم آپ کے لیے لے کر آئے ہیں حمدیا کلام، تیرے رنگ رنگ۔ آپ یہ سنیے اور ہماری طرف سے فی امان اللہ۔